खोनाइदोङ 101.6 मेगाहर्स एफएम पर्यन्त जरा स्टुडियो आचुक्जा काङ्गार जेबिनता सालकामानी पान्दान दुई दुल इङ्केसिङ जरा ताकुक सत्यरञ्जन देवनमानी खरङ्ग सुरी मुङ्गलोक मुङ्ग्रे च्यापुङ चिङ खनालाय चिनी तिनी सालकामानी पान्दान चिङ च्याङलाइखा गचिङ तिनी सालकामानी पान्दाव ककलाम सालायनाय लामा फुनुक थानी फ्रुङनाय रोगनि याक कमन अवनतै ककलाम सालायनाय आव तिनी ओंखा हायुं फ्रुङनाय रोगनि साल ओंखाय हायुं फ्रुङनाय रोगनि साल न रोगैजों तिनी ककलाम अबनतुबै फाइखा आं नरकबाय ककलाम सानानै होनै लामा फुनुक्तानि फ्रुङनाय रोगनि याक कमन ओके नरकनि वानसुक मुंग नरकब साहर दि ककदुखलाइदि 0381232625353 ककदुख नम्बर जों आचै फाइखा हांखे जत बर रक्न थैयासाक न जों सिरोंगै थांगौ हायादा हांखाय चिनि लांमा वानसुगै नायखा हांखाय जों लांमा तंसाग्न जों सोलोंगै थांगौ जों जे साथायाव फनुंथुं